0: عامر جی، ایک بڑی خوبصورت سا میوزک آپ نے انجوائے کیا جس کو ظالمہ کہتے ہیں، ریس مووی سے لیا گیا یہ ٹریک آپ نے انجوائے کیا، ارجیت سنگھ کی آواز تھی، اور ارجیت سنگھ کی آواز یقیناً بہت سے دکھی دلوں کا سہارا ہے۔ میں تو یہ مانتا ہوں کہ ارجیت سنگھ کی آواز میں ایک ایسا درد ہے کہ وہ درد آپ کو کبھی دروازے میں انگلی دینے پر بھی محسوس نہیں ہوگا۔ ایسا ہی
1: ایسا نہیں ہے، ارجیت سنگھ کا
0: یقین کریں ایسا ہی ہے۔
1: فرائیڈے کو جو لاسٹ شو ہے اس میں ارجیت سنگھ کا جو میں نے لگایا تھا وہ میش اپ، تو اس میں لو میش اپ لگایا تھا اور اچھا خاصا لائک کیا گیا۔ وہ
0: ظاہر ہے وہ آپ نے لگایا تھا تو آپ نے لائک تو کرنا ہی تھا نا، آپ نے لائک کیا ہے۔ خیر جی، میں اس میں کوئی غلط چیز نہیں کہہ رہا، یہ سچ ہے کہ ارجیت سنگھ کی آواز جو ہے وہ موسٹلی دکھی دلوں کا سہارا بنتی ہے۔ جتنے بھی ان کے سیڈ سانگس ہیں ان کو سن کے آپ کو وہ محبوب یاد آ جاتا ہے جو کبھی آپ کا تھا ہی نہیں، آپ کی زندگی میں نہیں کبھی آیا، وہ والا محبوب بھی آپ کو یاد آ جاتا ہے۔ وہ ایک بندہ تھا نا، تو اس رات کے 2 بجے کوئی اسے اتنے ایموشنل میسیجز کرتا تھا کہ وہ کہتا تھا کہ میں جو بندہ مجھے میسیج کرتا ہے میں اس کی محبوبہ کو یاد کر کے رو پڑتا ہوں۔ اتنے دکھی میسیج وہ مجھے کرتا ہے۔ تو سچویشن کچھ ایسی ہی ہوتی ہے جی ہمارے ساتھ بھی، اور کچھ لسنرز، سوری لسنرز نہیں بلکہ وہ ان کو کیا کہتے ہیں آپ لوگ پیار سے جو گانے گاتے ہیں؟
1: سنگرز۔
0: ہاں سنگرز، تو کھل کے بولنا یار، ڈرتا ہے؟ اچھا موسم تھوڑے سے آج مجھے ڈل ڈل لگ رہے ہیں، موسم کیا وجہ ہے
1: اس پہ؟
0: میں ریڈیو تو اشارے نہیں چل سکتے نا، بول کے بتانا پڑے گا۔
1: اچھا اس پہ عثمان، میں یہ کہنا چاہوں گا کہ بات وہی ہے کہ آہستہ آہستہ بندہ تیز ہوتا ہے،
0: آہستہ آہستہ، یعنی کہ آپ وہ گاڑی ہیں جس کو پہلے دھکا لگانا پڑے گا اور پھر وہ آہستہ آہستہ رواں ہوگی اور وہ اپنی اسپیڈ میں آئے گی، ایسا ہی ہے؟
1: نہیں، میں سوچ رہا تھا کہ آپ نے ارجیت سنگھ کو صرف سیڈ ہوتے ہوئے سنا ہے
0: اور
1: خوش ہوتے ہوئے کیوں نہیں سنا، یہ مجھے کنفیوز کر رہی تھی چیز، جبکہ ہر ایک بندے کا مجھے لگتا ہے ایک ٹیسٹ ہوتا ہے، اور ہو سکتا ہے کہ آپ اس کے ساتھ لکھتے ہو کہ سیڈ سانگ۔
0: نہیں، اصل میں مجھے نہیں پتا تھا کہ وہ آپ کے ریلیٹیو ہیں، ورنہ میں کبھی بھی یہ بات نہ کہتا۔ یار آپ تو غصہ ہی کر گئے ہیں، میں اپنے الفاظ واپس بالکل نہیں لیتا، تجھے کر لو جو کرنا ہے۔ خیر جی، ان کے واقعات ہیں نا رومانٹک سانگس بہت زیادہ ہیں، میں نے فاسٹ سانگ بڑے کم سنے ہیں ان کے، ایسا نہیں ہے کہ ان کے سانگ ہیں نہیں، لیکن میں نے چونکہ موزم ان کے فاسٹ سانگ بڑے کم سنے ہیں۔ آپ کی بات ٹھیک ہے کہ میں شاید ان کے گانے کے آگے سیڈ ہی لکھتا ہوں گا، شاید اس لیے آتا ہے، لیکن وہ پھر دیکھیں کچھ لوگوں کی نا نیچر اس طرح کی ہوتی ہے، اب ہر بندے کو جو ہے وہ فاسٹ ٹریکس نہیں اچھے لگتے۔ اب میری نیچر ایسی ہے، میں ذرا شاعری، شعر و شاعری والا بندہ ہوں، تو مجھے غزلیں اچھی لگتی ہیں۔ اب جگجیت سنگھ کی آواز مجھے بڑی پسند ہے، محمد رفیع صاحب کی آواز مجھے بڑی پسند ہے، اب ان لوگوں کا ارجیت سنگھ جیسے بندے سے تو کوئی کمپیریزن بنتا ہی نہیں ہے، تو مجھے چونکہ وہ پسند ہیں تو پھر آف کورس ڈیٹ میری وہ پلے لسٹ کی ہسٹری میں بھی پھر ایسے ہی گانے آتے ہوں گے نا۔ ہاں آپ کے اگر وہ بلو ٹھمکا لگا یا پھر وہ نچاں گے ساری رات ویسے ہیں تو میں کیا ہی کہوں
1: جی، ایسے ویسے تو نہیں ہے۔
0: اچھا ایسے ویسے نہیں، ویسے نہیں ہے یا ویسے نہیں ہے؟
1: نہ ایسے ہیں نہ ویسے ہیں، اور بات وہی ہے کہ مصروف زندگی ہے،
0: اور اتنا
1: مصروفیت کیا ہے کہ کچھ کام نہیں ہے،
0: مصروف اس قدر ہے کہ کرنے کو کچھ نہیں، تو یہ صورتحال ہے کہ آپ ویلے مصروف ہیں، رائٹ؟
1: جی مجھے لگ رہا ہے
0: ہماری زندگی میں سچ ہے موزم، آپ جیسے کچھ لوگ ہوتے ہیں جو یہ پریٹینڈ کرواتے ہیں ان سے ملنے پر کہ میں بہت زیادہ مصروف ہوں، بہت زیادہ مصروف ہوتے ویلے ہیں، موبائل پہ گیم کھیل رہے ہوں گے اور ایسے رکھا ہوگا کہ جیسے اگلے بندے کو یہ لگے کہ پتہ نہیں کتنی ٹائپنگ کر رہے ہیں، میلز کر رہے ہیں، یہ کر رہے ہیں، وہ کر رہے ہیں، بعد میں پتہ چلتا ہے چیٹ جی پی ٹی سے گپے لگا رہے تھے، اور سناؤ تم کیسے ہو؟
1: ہاں آج کل یہ جب سے چیٹ جی پی ٹی بھی آیا میں نے دیکھا ہے کہ ایسے کچھ بندے ہیں جنہوں نے ایون کے ان دوسرے دوستوں سے بات کرنا چھوڑ دیا ہے۔ پہلے ہوتا اس طرح تھا کہ ایون کے میرے اپنے دوست ہیں میں ان کو کہنا چاہوں گا کہ یہ بات اچھی نہیں ہے، وہ انسان انسان ہی ہوتا ہے، کمپیوٹر کمپیوٹر ہی ہوتا ہے، بشک وہ آپ کو لگتا ہے کہ وہ آپ سے ایک ایسی انفارمیشن دیتا ہے کہ جو ایک پراپر اتھینٹیکیٹڈ ہوتی ہے، پر ایک انسان کے ساتھ بات کرنے وہ مزہ نہیں ہے جو ایک کمپیوٹر کے ساتھ اور ہے، ٹھیک ہے؟ میرے کہنے کا مطلب یہ ہے کہ آپ کو چاہیے کہ آپ دوسرے انسان کے ساتھ اپنی چیزیں ڈسکس کریں، ہو سکتا ہے اس کا جو ایکسپیرینس ہوا ہو، اس کے ساتھ جو ایکسپیرینس ہوا ہو وہ آپ کو बताया कि ये मेरे साथ एक्सपीरियंस हुआ है, ये चीज करके देखो, जबकि वो चैट जीपीटी एक लिमिटेड चीज है. वो मुझे लगता है वो एक वो सोर्स नहीं है जिस पे आप 100% रिलाई करें.
0: ऑफ कोर्स इट ऐसे ही है. और इस चीज को लेकर अगर हम सोचें तो मेरा ख्याल है कि बहुत से दोस्त जो एक दूसरे से बहुत दूर हो चुके हैं सिर्फ इसी वजह से, बहुत से अब आप हिसाब लगा लें कि अगर एक फैमिली है, एक फैमिली में अगर 5 बंदे हैं तो 6 तो घर में मोबाइल फोन होते हैं, वो हर बंदा जो है वो अपने अपने मोबाइल फोन के साथ लगा है, व्हाटएवर वो कुछ भी कह रहा है. लेकिन इस चीज ने जहां पे हमें बहुत सारी सहूलतें दी हैं वहां पे हमसे छीन भी बहुत कुछ लिया है. जज्बात हम में वो नहीं रहे. अब आज कोई अगर रोड पे किसी किस्म का कोई हादसा होता है, खासतौर पे एशियन ममालिक की मैं बात कर रहा हूँ, कि कहीं पर कोई हादसा होता है तो लोग जो है वो मोबाइल फोन पहले निकाल लेते हैं, वीडियोस बनाना पहले शुरू करते हैं. एशिया ममालिक में ये चीज़ बहुत ज़्यादा देखी गई है और हमें जितनी भी ये वीडियोस नज़र आती हैं सोशल मीडिया पर इस तरह की किसी भी चीज़ की, तो दुख होता है इस चीज़ को देख कर के, बजाय उसको उसकी हेल्प आउट करने के हम जो हैं वो वीडियोस बना रहे हैं आप लोग और ये सारी चीज़ें कह रहे हैं. तो मेरे जितने भी एशियन दोस्त मुझे इस वक्त सुन रहे हैं, मैं आप लोगों से खासतौर पर ये बात कहना चाहूँगा कि ये ज़रूरी नहीं है कि आप किसी की तकलीफ पर ही खुद को वायरल करें. और भी बहुत से ऐसे रास्ते हैं जिसपे आप खुद को वायरल कर सकते हैं, और वायरल होकर करना भी क्या है आपने, अगर ऐसी चीजों पे आप तो वायरल नहीं होंगे. ऑफ कोर्स दैट वो जिस बेचारे का नुकसान हुआ है वायरल तो उसने होना है, तो अड़ते कह रहे मैं छोड़ो.
1: वायरल होना भी ये मुझे लगता है ये एक लिमिटेड सी बात है,
0: दिमागी बीमारी है. आप देखो इस चीज को कि लोग किस हद तक पागल हो चुके हैं इस चीज के पीछे,
1: और इस हद तक पागल है कि अपनी जानें भी गवाई हैं. और आपने प्रैक्टिकली क्या तो नहीं कह सकता, हमने खुद देखा है कि वीडियोस में देखा है कि एक बंदा वो वायरल हुई थी वीडियो के, एक बंदे ने पहाड़ी के करीब एक चेयर पे बैठा है और उसने वीडियो बना रहा है और सेल्फी बनाई और पीछे जा गिरा उसने, बिल्कुल, बिल्कुल. तो उसकी वीडियो तो वायरल होगी पर उसकी जान बची नहीं बची.
0: खैर जी हम तो यही कह सकते हैं कि ऊपर वाला इन्हें हिदायत दे और ऐसे तमाम तर चीज़ों से इन्हें दूर रखे. और आप लोगों से भी मैं यही कहना चाहूँगा कि जान से कीमती कोई चीज़ नहीं.
1: और मैं भी कहना चाहूँगा कि टॉम क्रूज जो है ना वो ना बने. उसने प्रॉपर ट्रेनिंग ली होती है और वो फिल्म होती है, रियल में नहीं होता. और ध्यान किया करें और देखा करें कि ये जो वायरल होना है ये कुछ दिन के लिए वायरल होना, ना ये आपको डॉलर इनकम देती है. ये वो बातें ही हैं बस. आप सोचते हैं कि पता नहीं कितने डॉलर आ जाते हैं, कितने पाउंड्स कमा लेते हैं बंदे, तो मुझे लगता है कि आपकी जिंदगी इन चीजों से ज्यादा
0: वैसे आते भी हैं. सच्ची बात है. अच्छा खैर जी गपशप इसी तरह जारी है, सारी रहेगी. और अभी हम शामिल करेंगे खूबसूरत सा मैशअप, नए और पुराने गानों को मिक्स करके प्यारा सा मैशअप बनाया है मौसम ने जो आपकी नजर कर रहे हैं. और इसके उस पार एक छोटी सी प्यारी सी कमर्शियल ब्रेक आएगी, इसके उस पार जब कमर्शियल ब्रेक के बाद लौट कर वापस आएंगे फिर अगेन से वेलकम करेंगे. आपका बेहद शुक्रिया हमारे साथ निभाने का. आप सुन रहे हैं फजा 97.1 FM नॉटिंघम के लाइव स्टूडियो से प्रोग्राम ड्राइव जोन, बनाने चीज उस्मान खान विद
1: आरजे मौसम.
0: आरजे मौसम लड़कर आते हैं वापिस, हमारे साथ रहिएगा.